0: pi kai ku sa yi lo ma ma tu pi kai ku sa yi lo ma ma tu de ma tu tai tu lo yong lo
1: dai mu ku la
0: git sa mi di lo ne
1: de ba lu ku lu la ga ka ta lo ni ju ne
0: sato re me na bhai lai na ye lo sato re ji na bhai lai na ye lo
1: jila sai abu du yo na sai gu jila sai da ba lu lo
0: mang ga so re su na sai gu yo lo mang ba bu ga so na sai gu yo lo
2: paribar
3: sikhi safalata ra chabi kathi उन्नतिर परिचय दिए शिक्षा बिना बर्तमान समाज चलिबा निहाती असुविधा तेणु गद्वा भाई भाई माने पेट पाई रोजगार कले मध्य शिक्षा दिगरे आगभर हेलेनी निज पिलामानको विद्यालय को पठेवा सहित निज मध्य अक्षर शिक्षा पाई प्रतीक्षा करंती बर्तमान आसंतु सेमान गाउथवा साक्षरता संपर्कीय गीत सुनिबा परिवेषण करिसंती कोरापुट जिल्लार लंतापुट ब्लॉक अंतर्गत कांग्रापड़ा गाँव बड़ बीर्ष शिष्या एवं साथी माने
0: Satu re lai lai mai ye lo satu re